0: पाक फौज ऐं फ्रंटियर कोर्ट जो बलोचिस्तान जे ज़िले वारखान जे इलाइक़े नौशम में क्लीयरेंस ऑपरेशन फायरिंग जे रेवड़ दौरान फितने हिंदुस्तान जा 7 दहशतगर्द मारिजी विया। दहशतगर्दनि जे कब्ज़े मां वॾे अंग में हथियार, गोला बारूद, धमाकेदार मादो हथ। ISPR मूजिबि दहशतगर्दनि सां चकरनि दौरान पाक फ़ौज जे फील्ड आफ़ीसर समेत 5 जवान बि शहीद थिया आहिनि। शहीदनि में मेजर तौसीफ़ अहमद भट्टी, नायक फिदा हुसैन, सिपाही ज़ाकिर हुसैन शामिल आहिनि। ऑपरेशन फितनल हिंदुस्तान ख्वारिज जे दहशतगर्दनि जी मौजूदगी वारे इतलाउ ते खयो वियो। फितनल ख्वारिज जे दहशतगर्दनि जे मुकमल ख़ात्मे ताईं ऑपरेशन जारी रहंदो। दिल्ली ऐं काबुल में हाणे को बि फ़र्क़ न रहियो आहे। हिन वक़्तु हिकु ई दुश्मन आहे, काबुल जो हुकूमत। हुकूमरान जी प्रोक्सी हुकूमत भारत जी प्रोक्सी बणियल आहे, जेको दिल्लीअ सां कयो। साॻियो ई काबुल सां बि कंदासीं। क़ौमी असेंबली में ॻाल्हाईंदे दिफ़ा वारे वज़ीर ख़्वाजा आसिफ़ चयो त अफ़ग़ानिस्तान सां ॻाल्हियुनि में सऊदी अरब, कतर, तुर्किया बि असांजो साथ ॾिनो। काबुल दहशतगर्दनि जी सरपरस्ती ख़तमु करण जी ज़मानत ॾियण लाइ तयार न आहे। ایوان صدر اسلام آباد میں مختلف شخصیتن کے سول اعزاز ڈیڑھ والی تقریب تھی۔ صدر آصف زرداری ملک لائے کم کرنے کے مختلف اعزازن سے نوازیو۔ جمہوریت لائے کردار ادا کرنے تے مرحوم نواب زادہ نصر اللہ خان، مرحوم سینیٹر عرفان صدیقی، مرحوم تاج حیدر بین کے اعزازن سے نوازیو ویو۔ مرحوم شخصیتن جا اعزاز سنن وارسن وصول کیا۔ وفاقی وزیر اویس لگاری، وزیر اعظم کے صلاحکار محمد علی، عطا الحق قاسمی، گھرو وزیر ضیاء الحسن نجار، آئی جی سندھ جاوید عالم موڈو، اگونے کرکٹر شاہد آفریدی کے بھی ایوارڈ سے نوازیو ویو۔ پولیس ہیں پاک فوج شہید جوانن کے بھی ایوارڈ سے نوازیو ویو۔ مختلف شخصیتن کے سول ایوارڈ ڈین لائے چینی صوبہ کے گورنر ہاؤسز بھی میں تقریبوں بتیوں۔
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز۔
2: روشنی کا قافلہ، منزل کی طرف گامزن، مظہر اسکول سسٹم مہراپور، شاندار تعلیمی عمارت، پروفیسر قربان علی میمن، ایئر کنڈیشنڈ اکیڈمک بلاک کا انعقاد، محنتی مشاق اور تجربہ کار تدریسی عملہ، سرسبز باغیچہ، بہترین فرنیچر، شاندار کمپیوٹر، فزکس، کیمسٹری، بایولوجی کی لیبز، آڈیو اور ویژول لیکچر سسٹم کی سہولت، کیمسٹری، فزکس، بایولوجی، ریاضی اور انگلش پر خصوصی توجہ، انٹری ٹیسٹ کے لیے میڈیکل اور انجینئرنگ میں قابل تحسین نتائج، کھیلوں کا میدان اور وہاں منعقد ہونے والے مقابلے، تحریر، تقریر اور ذہنی آزمائش کے مقابلے، اسٹڈی ٹورز، اپنی آنکھوں کے نور، بچیوں اور پیارے بیٹوں کی معیاری تعلیم و تربیت کے لیے آج ہی مظہر اسکول سسٹم مہراپور کا وزٹ کریں۔ مزید رابطے کے لیے ڈاکٹر الطاف حسین میمن، مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم، 03000002734، نثار احمد میمن، پرنسپل مظہر اسکول سسٹم مہراپور، 03013865453۔
1: किसानों के आल

0: It's 11:30 AM. This time check is brought to you by
1: Heme Diamond Glow Bleach Cream. Kudrati jizan sa tayar kayal. Jekade kudrati nikhar. Saaf, naram ay roshan chehro. Heme Diamond Glow Bleach Cream.
2: खुशखबरी जर्मन होम्योपैथिक क्लिनिक सामू वधन बोटा पेट्रोल पंप कोटली कबीर रोड मेरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एमए डीएचएमएस सिंध आरएचएमपी इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर ए सूमर ते सुबह 10 का शाम 5 बजे तक मरीजन जो इलाज कंदा आहिन हर जुमे छंछर ए आचर ते बगैर फीस जे चेकअप कयो ویندو یاد رکھندا مریضن کے دوا سٹور دا وٹھنی پوندی ماہر امراض نک کن گلو پرانو نزلو نچو متھے جو سور نظر جی کمزوری کن جو وان کن جو سور گھٹ بدن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جی السر مادے جی جلن دلی جو ودن جگر جا مرض ہیپاٹائٹس بی سی گردے جی پتھری مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیو ونجے تو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودن مردن ای عورتن میں وزن جو نہ ودن انہن سبنی بیمارن جو کامیاب علاج کیو ونجے تو رابطے لئے 0301-2196-851
3: اب آپ کی خوبصورتی کا فین وائٹ ایج بیوٹی کریم